0: سنیں گے ٹریفک اپڈیٹ سا بلاسپور ارتھات اپنے ضلع کی آج کی یاتایات ویوستھا سمبندھی جانکاری کارکرم میں آپ سبھی کا سواگت ہے. آج مہیلاؤں کے اکھل سواگ سمبندھی وٹ ساوتری کا پرو ہے. شبھ کامنائیں. آج برگد کے ورکش کی پوجا کا ودھان ہے. مہیلائیں آج صبح سے لے کر دوپہر تک جگہ جگہ وٹ ورکش کی پوجا پریکرما بڑے ہی شردھا بھکتی کے ساتھ کرتے دیکھی جا سکتی ہیں. کہیں کہیں سڑکوں کے کنارے استھت وٹ ورکش میں بڑی سنکھیا میں پوجا ارچنا ہیتو مہیلائیں آتی ہیں. کچھ مہیلاؤں کے ساتھ چھوٹے بچے بھی آتے ہیں. چونکہ مہیلائیں پوجا میں ویست ہوتی ہیں اور سڑکوں میں چھوٹے سے لے کر بھاری سے بھاری واہنوں سے سروتھا انجان یہ بچے سڑکوں میں کھیلنے لگتے ہیں. اتہ ان سبھی مہیلاؤں سے انوروھ ہے جن کے ساتھ یہ چھوٹے بچے آئے ہیں ان کے پرتی پریاپت دھیان رکھیں یا بچوں کی دیکھ بھال کے لیے کسی کو ساتھ نہ لائیں. اس کے ساتھ ہی شہر سے لے کر گاؤں گاؤں تک سبھی سڑکوں میں یاتایات ویوستھا پوری طرح سامان्य ہے. मित्रों प्रकृति की विशिष्ट कृतियों में से नारी एक है. आज के परिवेश में स्त्री पुरुष से कम नहीं है. जहाँ जहाँ पुरुष है वहाँ वहाँ नारी भी है. पुरुषों की तरह सड़कों में दो पहिया तीन पहिया या चार पहिया वाहन ये बाखूबी दौड़ा रही हैं. इतना ही नहीं पुरुषों के वाहन से आगे भी निकल रही है. निश्चित रूप से ये मानव समाज की अभिन्न अंग महिलाओं की इस उपलब्धि को देखकर हम सभी को गर्व होता है. किंतु कहीं कहीं इन महिलाओं को और भी सजग या चैतन्य होने की आवश्यकता है. कई बार दो पहिया वाहन लेकर चल रही महिलाओं की चुन्नी या साड़ी का पल्लू हवा में लहराता रहता है. यह साड़ी का पल्लू या चुन्नी के हर पल स्वयं के वाहन के पहिए में या अगल बगल से गुजर रहे किसी अन्य वाहन से अथवा बिजली की पोल आदि से उलझने की आशंका बनी होती है. एक बार नहीं अनेकों बार इस प्रकार की गंभीर सड़क दुर्घटनाएं हो चुकी हैं. अतः इन वस्त्रों को विशेष संभाल कर रखें, क्योंकि हवा में उड़ता हुआ लाल दुपट्टा सिर्फ फिल्मों में शोभा देता है, यथार्थ जीवन में ये घातक है. हमेशा यातायात नियमों का पालन करें. आपकी यात्रा शुभ हो.
1: यातायात संबंधी जानकारी अभी आप सुन रहे थे उमा शंकर पांडे से. और अब कार्यक्रम में आगे बढ़ते हैं. आपको सुनवाते हैं फिल्म चंदू चैंपियंस का ये गीत. आवाज़ दी है अपनी श्री रामा चंद्रा ने. शब्द रचना कौसर मुनीर की. संगीत से सवारा है प्रीतम ने.